नमस्कार, आकाशवाणी गुवाहाटी महाबाहु समाचार सुन्न थर्क अधिकारीबाट। असम मन्त्रीसभाले अहिलेदेखि राज्यमा 18 वर्ष माथिका कुनै मानिसलाई आधार कार्ड दिइने छैन भनी सिद्धान्त लिएको छ। मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माको अध्यक्षतामा हिजो दिसपुरको लोकसेवा भवनमा अनुसूचित बैठकमा यो सिद्धान्त ग्रहण गरिएको हो। त्यो अनुसार भविष्यमा 18 वर्ष माथिका मानिसलाई आधार कार्ड प्रदान गर्नु परेमा जिल्ला आयुक्तले राज्य सरकारको अनुमति लिनु पर्दछ भनी मुख्यमन्त्रीले प्रकाश गर्नुभएको छ। डाक्टर शर्माले भन्नुभयो कि चिया जनजाति र अनुसूचित जाति जनजाति सम्प्रदायका मानिसहरूको लागि 6 महिनाको लागि विशेष छुट दिएर आउँदो वर्षको 27 मार्चसम्म आधार कार्ड प्रदानको व्यवस्थालाई बहाल राखिएको छ। मन्त्रीसभाले 1 जुलाईदेखि असममा विकसित भारत जी राम जी योजना रूपायणमा अनुमोदन जनाएको छ। यो योजनाद्वारा ग्राम्य नियोग निश्चित गर्नुको साथै सम्पदाको सृष्टिमा गुरुत्व दिने र योजना रूपायण गर्नको लागि चलित वर्षमा 2000 कोटी रुपियाँ खर्च गरिनेछ। यो योजनाको अधीनमा पूर्वको 90 दिनको सट्टा अहिले 125 दिनको लागि गाउँका जन

ताको निश्चित नियोगको सुविधा प्रदान गरिनेछ। मुख्यमन्त्रीले भन्नुभयो कि मन्त्रीसभाले लोकप्रिय गोपीनाथ बरदोले अन्तर्राष्ट्रिय विमानबन्दरको छेउछाउ सेटेलाइट सिटी निर्माणको उद्देश्य गुवाहाटी सेटेलाइट सिटी उन्नयन प्राधिकरण गठनको सिद्धान्त ग्रहण गरेको छ। उहाँले साथै भन्नुभयो कि आउँदो 6 जुलाईदेखि असम विधानसभाको बजेट अधिवेशन अनुष्ठित गर्ने सिद्धान्त लिएको छ। 21 दिन चल्ने यो अधिवेशनमा वित्त मन्त्री जयन्त मल्ल बरुवाले 2026-27 वित्तीय वर्षको लागि पूर्णाङ्ग बजेट उपस्थापन गर्नेछन्। राज्य सरकारले 16 अगस्तदेखि गुवाहाटीको पथपथका व्यवसायीहरूको सर्वात्मक जरिप चलाउने कुरो मुख्यमन्त्री डाक्टर शर्माले उल्लेख गर्नुभएको छ। गुवाहाटी वाजपेयी भवनमा हिजो सांवादिकसँग भएको मत विनिमय अनुष्ठानमा डाक्टर शर्माले भन्नुभयो कि यो जरिप साना पसल क्षुद्र प्रतिष्ठान लगायत पथपथको जम्मै व्यवसायीलाई समेटिनेछ। यसद्वारा गुवाहाटी महानगरीमा कर्म संस्थापन र आएको सुजोग सम्पर्कमा जान्न सकिनेछ भनी उहाँ मन्तव्य गर्नुहुन्छ। उहाँले भन्नुभयो कि यो जरिपले असमिया युवा युवतीहरूको आँखा खोलिनेछ र उनीहरूलाई व्यवसाय वाणिज्य र सहनियोजनको क्षेत्रमा व्यापक अर्थनैतिक सुजोग सम्पर्क बुझ्नमा सहायक हुनेछ। समाचार सुन्नुहुँदैछ आकाशवाणी गुवाहाटीको महाबाहु शाखाबाट। सिलीगुड़ी सिल्चर सन्जोगी सड़क निर्माणको काम चलिरहेको छ भनी मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले प्रकाश गर्नुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी सरकारको 12 वर्ष सफल कार्यकालको लागि हिजो गुवाहाटीको वाजपेयी भवनमा संवाद गोष्ठीका सम्पादकहरूसँग भएको कुराकानीमा मुख्यमन्त्री डाक्टर शर्माले यो कुरो प्रकाश गर्नुभएको हो। राज्यमा रूपायण हुने उन्नयनमूलक प्रकल्प र सड़क जोगाजोग परिकल्पनाको विषय स्पष्ट गर्दै उहाँ भन्नुहुन्छ कि गुवाहाटी तिनसुकिया बीच एक्सप्रेस कोरिडोर निर्माण गरिनेछ। उहाँले साथै बायाटा चारालीदेखि मिशन चारालीसम्म चाँडै 4 वटा लेनयुक्त सड़क निर्माण हुनेछ भनी पनि घोषणा गर्नुभएको छ। आज विश्व रक्तदाता दिवस पालन गरिएको छ। रक्तदानको प्रति विश्वभरि सजगता सृष्टिको लागि यो दिवस पालन गरिन्छ। यो पालिको यो दिवसको विषय भयो मानवताको लागि एक थोपा रक्तदान गर्नुहोस्, जीवन रक्षा गर्नुहोस्। असममा पनि आज विभिन्न स्वेच्छासेवी संस्थाको उद्योगमा विश्व रक्तदाता दिवसको कार्यक्रम लिएको छ। यो उपलक्ष्य रक्तदानको शिविरको पनि आयोजन गरिएको छ। मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले विश्व रक्तदाता दिवस उपलक्ष्य संवाद माध्यमद्वारा दिएको वार्तामा जनताको सामूहिक स्वास्थ्य उन्नत गर्ने क्षेत्रमा रक्तदाताहरूको अपरिसीम भूमिकाको विषय उल्लेख गर्नुहुन्छ। विश्वकप भकुण्डो प्रतियोगितामा आज अनुसूचित ग्रुप सीको एउटा खेलमा स्कटल्याण्डले हाइटीलाई 1-0 गोलमा परास्त गरेको छ। अर्को एउटा खेलमा ब्राजिल र मोरक्को बीच 1-1 गोलमा ड्र भएको छ। आईसीसी महिला टी20 क्रिकेट विश्वकप प्रतियोगितामा आज बर्मिङहामको एजबेस्टनमा हुने एउटा खेलमा भारत पाकिस्तान विरूद्ध अवतीर्ण हुनेछ। खेल भारतीय समय अनुसार रात्रि 7 बजे सुरु हुनेछ। महिला टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा पाकिस्तानको विरूद्ध सदैव उन्नत प्रदर्शन गरी आउने भारतले 16 वटा खेलमा 13 वटामा विजय हासिल गरेको छ। उता ग्रुप बीको एउटा खेलमा स्कटल्याण्डले आयरल्याण्डलाई 40 रनमा पराजित गरेको छ। सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो।

सम्पूर्ण श्रोताहरूलाई स्वागत जनाउँदै प्रस्तुत गर्दैछु आजका हाम्रा कार्यक्रमहरू। श्रोताबिन, आज आइतबार परेको हुनाले अब प्रस्तुत छ उद्घोषकको चयनमा केही गीतका कोसेलीहरू। पहिलो गीत सुन्नुहोस् दुर्गा देवीको आवाजमा।

श्रोताबिन, हामी आकाशवाणी गुवाहाटी महाबाहु शाखाबाट प्रसारित नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौं। हाम्रो यो कार्यक्रम प्रसारण भइरहेको छ मिडियमको 411.5 मिटर, तदनुसार 729 किलोहर्ज र एफएम ब्यान्डको 101.6 मेगाहर्जमा। स्टुडियोको घडी अनुसार समय अपराह्नको 3:21 र 24 सेकेन्ड भएको छ। यसका साथै कार्यक्रममा म थर्क अधिकारी एकचोटि

श्रोताबिन, हामी आकाशवाणी गुवाहाटी महाबाहु शाखाबाट प्रसारित नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौं। उद्घोषकको चयनमा केही गीतका कौशली सुन्ने क्रममा कार्यक्रमको अन्तमा सिकार्नुहोस् कृष्ण मिजरको आवाजमा यो गीत।

कृष्ण मिदारले गाएको यस गीतका साथै आजको हाम्रो सम्पूर्ण कार्यक्रम यहीँ समाप्त हुन्छ। आकाशवाणी गुवाहाटी महाबाहु, समय अपराह्नको 3:45 हुन आँटिसकेको छ। भोलि 3:15 समाचार पछि नै अरू विविध रोचक कोसिली लिएर म उपस्थित हुने नै छु। तबसम्मको लागि आजलाई भने थर्क अधिकारीलाई आज्ञा दिनुहोस्। नमस्कार।